0: kiwehen nubuni astu kore ma ko mere kon gengayas mi hadu shakke no kurane ekam ko mi haro mamma
1: bunane etse negi fa zahurayan hurebuni zahura tanna nasifa ki eha harukashi mi hennu rulikata mi hevesnu emme furatama zahurayan nasif ke kahal kame fa haga kurebuni wedengi di ka huri timma zahurati aduahu ane kolun mihataki ruliyanang enge mihennu zahura hinghama nujehe henhiwa khale chebune bunas mihat fahum ma fangetene ei zahura parakaya vasifae eke aku kurim vasan nukure bunu sifae hitameki ufaveri kavenyaka eha kuda kuda rangalu sifae nge kani nufudekan zahura alun nasifa kuli fone nunaga
2: ni kuriga ada rogine माही कुरी वारी वेवुनी म जहुरा हुन्ना ने वरं हिंग हम जेफ कमा एक हमको कुरी अबुने वेस फे कुरुता गिने हैं ये वने
1: लाइला सामासा कोल दी
0: लाइला
1: जहुरा विष्णा लाफा बुनी
0: मिहा तो क्या रिम वारी वंगे तेदा बुनन्या मशाली बुनो हिंग हम जेह में आहरे गास्तु बेनु वने नसीफा hitangarani ene ameri kuran nemunge masha nemunu gos nemume bai astu vegen ule gote bunanta eme fahun ene guli tin farves masha meete nokurevunu phone guli ma phone ave sansa nokurevunu ekama ene vara mood kata funnane e ale ivaruge kametta meha kuruliyanna
2: masha ki expert eno ekam ko hiwa gote bune fana miha da filage zahura nasifa mi tukuran dani message do ko eta dame banden phone wahaka dakkani
0: ekama nasif ufalen nu kuramwe
2: as pala
1: laila edunu zahura ko wa ken gos laila ke mezu kari kai shin adi mezu ke ane faratu ka zahura beendi ए फहु गलन नगाफा लैला के अतुका हिसाब के नंबरें अलाली ज़हराय तक्काली
3: आदि सिफर नोदी के मेगाहर्ट्ज़ दिवे हेफे मटी उनको लंती बेहुन तेरना उफावर वगत कोलकन एदे देमे अलगुर में मिगेनस्तिनी बिम्मा इब्राहिम वहीद के वाहक इश्क می هفته گارو می میگنستی نیمی واه که اگه ویی ورن بای می هفته گه بای تا کلمو گه بای وری وی می هاد علی هیلمی رینزی امنت راملا زهورا نزد رشید نصیف حسین رشید اسلم علی حسین می هفته گه بعد سه هنتر نکامدی کام امید کردم اون آن هفته گه می واه که اگه مولین آبی کای کی بادلو کلم می گذیا واقعی ولانا و السلام علیکم
4: اودیو واهک